0: It's 2:30 p.m. This time check is brought to you by
1: Hame Diamond Glow Bleach Cream, jo deep clean kare aur de 4 guna brightness, chamak aisi diamond skin jaisi. Hame Diamond Glow Bleach Cream.
2: Sameen aur nazreen, main Umar Sadiq aapse mukhatab hu. عقائے نامدار صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ آپ میں سے ہر ایک نگہبان ہے اور نگہبانی کے بارے میں ان سے پوچھا جائے گا. اولاد کے نگہبان والدین ہیں. پولیو کے بیماری سے بچانے کے لیے دو قطرے آپ ضرور پلائیے گا.
0: بیوٹی کو بناؤ پرفیکٹ بیوٹی بیسٹ لک بیوٹی کریم کے ساتھ, جو دے آپ کو خوبصورتی کا حقیقی احساس. چہرے کے داغ دھبے, کھیل مہاسے اور بے جان پن, اب سب کو کہیں الوداع. بیسٹ لک بیوٹی کریم چہرے کی جلد کو دے نیا نکھار, نرمی, تازگی اور قدرتی چمک. ساولی رنگت اب نہیں, صرف 3 دن میں پائیں صاف, نکھری اور گوری رنگت. لیکن یاد رکھیں, بیسٹ لک بیوٹی کریم کے استعمال سے پہلے بیسٹ لک بیوٹی سوپ ضرور استعمال کریں تاکہ اثر ہو دگنا. آج ہی اپنے قریبی کاسمیٹک, جنرل اینڈ میڈیکل اسٹور سے بیسٹ لک بیوٹی کریم نام لے کر خریدیں. مزید معلومات کے لیے ابھی کال کریں 0333-7896-343 اینڈ 0315-4501-092. بیسٹ لک بیوٹی کریم, خوبصورتی جو نظر آئے, جو محسوس ہو.
3: سونا سائیں, کچھ خبر اتھو؟
4: چھا تھیو سونی,
3: بن ڈین کھا سولر واری بیٹری خراب تھی پئی ہے. نئی بیٹری کدے آنیندا
4: سونی؟ ہن مہنگائی دے دور میں نئی بیٹری دی ضرورت ہی کونے. پینجی پرانی بیٹری سرگودا بیٹری سروس وارن دا اجو ہی کھنی پے ونجا. اوے ادھ قیمت میں پرانی بیٹری میں نئی پلیٹوں سیل لگائے بیٹری کے صفا نو کرے چھریندا.
3: سائیں, پو یہ بیٹری جلدی تے خراب کونے تھیندی؟
4: نن سونی, سرگودا بیٹری سروس وارا 6 مہینہ گارنٹی پیا دین بیٹری جی.
3: واہ واہ, پو سائیں جلدی کریو, ہانی ونیو ائی بیٹری ٹھارائے اچو.
4: سرگودا بیٹری سروس تا پہنجے یو پی ایس ٹریکٹر اینڈ سولر وغیرہ جی خراب بیٹری میں نئیو پلیٹوں ہیں سیل لگرائے بیٹری کے نو بنایو. اساں وٹ بھگل ائی پھاٹل بیٹری جو کم تسلی بخش رعایتی کیو ویندو ہے.
5: ہانے سرگودا بیٹری سروس تے سولر یو پی ایس انورٹر جی خراب ٹیوبلر بیٹری میں اوریجنل پلیٹوں ہیں سیل پن لگایا ونن تھا.
4: ملندڑ جلندڑ کم کھا دھوکو نہ کھائندا, سٹھے ائی معیاری کم جلائے اجو ہی تشریف آنیندا. سرگودا بیٹری سروس, میونسپل اسٹیڈیم نزد نجم میڈیکل اسٹور واری گھٹی, پرانو بس اسٹینڈ لاڑکانو. رابطے جلائے محمد فاروق, موبائل نمبر 0315-68-299-24.
6: خوشخبری, کراچی جی ماہر ڈاکٹر انوشا کماری فیزیوتھراپسٹ ہانے اواں جی پینجی شہر لاڑکانے میں مکمل پروفیشنل فزیکل ریہیبلیٹیشن مشقوں ائی جدید طریقے جو علاج کرے رہی ہے, جے میں ریڑھ جی ہڈی, ہڈن ائی جوڑن ائی فریکچر جا مسئلہ, کلہ جو جمی ونجن, ہتھن ائی پیرن جو سن تھن, سی پی چائلڈ اسپورٹس انجری, بٹھن میں چھکتان, موہرن جا مسئلہ, کندھ, متھے, گوڈن ائی چیل جو سور, لکوا ائی موچ, فالج یعنی ادھرنگو ائی چیسٹ فیزیوتھراپی جو علاج کیا ونجے تھو. یاد رکھ ڈاکٹر انوشا کماری فیزیوتھراپی میں مریضن لائے فیس میں 50% رعایت جو اعلان کیا ہے, جی غریب توڑے امیر ان سہولت میں فائدہ حاصل کرے سکن. ایڈریس کراچی میڈیکل سینٹر, لگ گھنٹی پھاٹک لاڑکانو. ٹائم روزانہ شام جو 4 بجے کھا رات جو 8 بجے تائیں, آچر تے صبح جو 10 بجے کھا شام جو 3 بجے تائیں. رابطے ہیں معلومات جلائے موبائل نمبر 0310-3435-298.
7: ملوک, او ملوک,
8: خیر دائے نوری,
7: جلدی کر جلدی. پوئے سال وانگر ہن سال بھی کپتان ہائبرڈ سارن جو بج وٹھی اچو تے جی ہن سال بھی چجی پیداوار حاصل کریوں.
8: کپتان ہائبرڈ سارن جو بج اواں کے دے 125 کھا 140 من فی ایکڑ تائیں پیداوار, جہن جو طاقتور بج بیمارن کھا رہے محفوظ. عام بج دے مقابلے میں کپتان ہائبرڈ بج سا ملے ججی پیداوار ائی وڈو بوڑو.
7: سائیں چےبو تے ہن سال بھی مو جا سونا کنگن پکا.
8: ہاں ہاں, چھو نا. مڈ لینڈ انٹرپرائزز جو کپتان ہائبرڈ سارن جو بج پہنجے ویجھے کپتان فرنچائز تا حاصل کریو.
7: رابطے ائی معلومات چلائے
8: آر ایس ایم لاڑکانو,
7: سجاد حسین بگھیو, موبائل نمبر 0312-1344-205.
8: ایڈریس نوید فرٹیلائزر, پرانی اناج منڈی لاڑکانو.
9: खुशखबरी डॉक्टर अफजल हुसैन भुट्टो कंसल्टेंट आर्थोपेडिक एंड ट्रामा सर्जन MBBS जिना मेडिकल यूनिवर्सिटी कराची FCPS कॉलेज ऑफ फिजिशियंस एंड सर्जन्स कराची माहिर अमराज हडे जा नवा ए पुराना फ्रैक्चर हडे जो कैंसर हडे जो नासूर जोड़न जो पुरानो मूजी मर्ज चेल जो सूर बारन में हडे ए जोड़ जा मसाला वडी उम्र में हडन ए जोड़न जा मसाला पैदाइशी टेढ़ल पेर रांदन में लगल धक जोड़न ए मांस में गंद भरजी वणण जंग ए बाह जा कैंसर सुकी वाई आर्थराइटिस टूटल हडा ए बियन हडन जे बीमारन जो माहिर सर्जन डॉक्टर अफजल हुसैन भुट्टो कंसल्टेंट आर्थोपेडिक एंड ट्रामा सर्जन टाइम रोजानो मंझन जो 3 बजे का रात जो 8 बजे ताई ए आचर जे दिन सुबह जो 10 बजे का मंझन जो 4 बजे ताई एड्रेस नेशनल मेडिकल सेंटर लेडीज जेल रोड लाड़काणो राबते जे लाए मोबाइल नंबर 0301-295-0036
10: खुशखबरी डॉक्टर सलमा मीर अब्बासी MBBS FCPS जनानन बीमारन जी माहिर ए सर्जन कंसल्टेंट ऑब्स्टेट्रिशियन ए गायनोकोलॉजिस्ट माहिर ए अमराज PCO जो पेचीदगियों बार जो नथण ब्लड प्रेशर जो वधण या घटजण हमल दौरान शुगर या खून जी कमी बिना सूर जे व्यम ए ऑपरेशन वक्फे जी सहूलत यूट्रस ए ओवरी में सोजिश रसोली या कैंसर ए सभिनी जनानन बीमारन जो दवाउन या ऑपरेशन जे जरिए इलाज कयो वेंदो आहे डॉक्टर सलमा मीर अब्बासी जनानन बीमारन जी माहिर ए सर्जन चकास जो टाइम रोजानो शाम जो 4 बजे का रात जो 8 बजे ताई आचर ते सुबह जो 10 बजे का मंझन जो 2 बजे ताई याद रखंदा हर आचर ते मरीजन जी मुफ्त चकास कई विंदी आहे एड्रेस कराची मेडिकल सेंटर घिंटी फाटक रोड लाड़काणो राबते जलाए मोबाइल नंबर
11: 0313-345-1305 औरतूं भी पंहिंजी तकलीफ़ आसानी से बुधाए सघूं थियूं
9: जी हाँ सिंधु जी पहिरीं फीमेल यूरोलॉजिस्ट डॉक्टर रीना साजिद अब्बासी जैं पंहिंजी FCPS यूरोलॉजी जी डिग्री मां लखें रुपया कमाइण बदिरां लाड़काणे में औरतुन लाइ फ्री अस्पताल शुरू कई आहे जिते बुकिन जी बीमारियुनि मसलन पेशाब में रुकावट जलन ए साड़ो जख़्म बेओलादी बुकी ए मसाने जी नाली में पथरी जो ऑपरेशन जदीद लेज़र ए चीरे वसीले करे थी याद रखंदा डॉक्टर साहिबा चकास बुकिन जो अल्ट्रासाउंड ए ऑपरेशन बिल्कुल मुफ्त कंदियूं आहिन बस कमरे ए दवा जो थोरो खर्च मरीज पाण भरींदा ए हाँ एक्सरे IVP ए CT स्कैन पिण अध पैसन में कराए दे थी पेशावराना डॉक्टर ना मरीज खणी वेंदड़न जे भुलाइण ते तवजो न दियो एड्रेस अल निसा मेडिकल सेंटर नद सिटी चौक सचल कॉलोनी लाड़काणो टाइम रोजानो शाम जो 4 बजे का रात जो 9 बजे ताई ए आचर ते मंझन जो 12 बजे का शाम जो 5 बजे ताई राबते जे लाए मुस्लिम अब्बासी मोबाइल नंबर 0334-224-1869
12: खैर तो आहे मंडकाए तो घुमे धक लगो तई छा
13: हाओ यार अब्दुल्ला एक्सीडेंट में जंग जो हडो भजी पियो तोखे तो खबर आ गरीबी हाल आ पैसा भी कोनन के सोचा तो ऑपरेशन किथा कराया
9: भाऊ परेशान न थी लाड़काणे में डॉक्टर प्रदीप कुमार लालवाणी सूफी सतारी वेलफेयर ट्रस्ट तरफा ऑपरेशन मुफ्त करे तो इलाज भी एड़ो सुठो तो करे जो ठीक भी जल्दी थी विंदे गरीब तोड़े अमीर लाए खुशखबरी डॉक्टर प्रदीप कुमार लालवाणी MBBS FCPS आर्थ

0: موجود ہے نا کتا کا السلام علیکم
1: وعلیکم السلام
0: ادا ریڈیو سیٹ جو آواز بند کیا ہے کیر گلا ہے پہ کتا کا
1: جی ماں سکن کھا دو گلا ہے
0: جی صحیح
1: جی ماں او جاگو کو دا تو کھو گاڑی تھی نہیں ہونے
0: اچھا او جاگے کرل کا پتہ ہو جو کھو گاڑی تھی نہیں
1: ہے ایک ہی رات او جاگو کو دا تو کھو گاڑی تھی نہیں نے کھار سے نہیں تو سرندی ہونے
0: اچھا
1: ائی پیڑی وغیرہ تھی دا گاڑی یہ متھو آ لگنو کو بکھی سرندی ہونے
0: ٹھیک ہے ایف ایم بدو ڈاکٹر صاحب بدائن تا اجے ڈاکٹر صاحب او جاگے کرن سا اکھیوں گاڑی تھی تھون
2: اس ان تکلیف جو ان بیماری جو علاج اسا وٹنا ہے ان کو ان کے علاج کی ضرورت ہے اچھا ایکڑی گال او جاگو کرن والی جے تکلیف ان میں باقی جے کا ہوا لگے تھی گاڑی تھی تھی ونی ان شے جو علاج تھی دو او ہر کو ڈاکٹر کندو باقی جے کو ہے او جاگو کرے اکھیوں گاڑی تھی کہ ڈاکٹر وٹ بو ویندا ہو ڈرافٹس دیندو تے یہ گاڑھان ختم تھی ونی بس یہ علاج تھی سکے تو باقی اجاگو کندا گاڑی تھی گاڑی نہ تھے یہ علاج نہ تھی سکندو گاڑی تھی وئی ان کے واپس صحیح کرن جو علاج تھی سکے تو سمپل گال میں کھولے بدایا تو اچھا باقی جو کو ہوا لگے تھی گاڑی تھے تھی ان شے جو علاج تھی سکے چھو تو ان میں ہوا مٹی دھسی وہ شم ہوں ہیں اڑو طریقے کار علاج ہے باقی ہی علاج کون تھی سکندو تو ان کرے اواں کے جے کا اجاگے کرے گاڑی تھے پی ان جو علاج جڑا تو بھلے اواں موڈ نہ اچھی سکو تھا باقی جے کا ہو تکلیف ہے ان لا تو اچھی سکو تھا
0: ڈاکٹر صاحب کال وٹھو تھا السلام علیکم
3: وعلیکم السلام سائیں کیا حال
0: سائیں دعاؤں اللہ جا احسان کیر گلائے پے کتا کھا
3: احسان کیرو گو تم نے سان لگا
0: جی دا چھا سوال ڈاکٹر صاحب لا
3: ہائیں جو بھان جو پنجن شان سالن جو
0: جی جی ہر سال تھے تو یا ہانے ہی بس تھی
3: ہانے کا تھو تقریباً مہینوں ڈیڑھ تھو
0: جی جی
3: एतरो खने तो मना रत थी दो वने तो मथे मंज या कनन में जिथे खने तो मना रत थो वने
0: ठीक है एफएम पर तो डॉक्टर साहब बताएं था जी डॉक्टर साहब
2: सही इने जो इलाज त ये समझो पेरी असा के या जेका तकलीफ आ ना या खत्म करनी पोंदी ठीक है जेका दाणा थी व्यान रत निकरे पियो या शे असा खत्म करनी एकड़ी गाल या त है लाज़मी आ बाकी थेन जी वजहत थिंदा हन चमड़ी जी बीमारी خارش وارن جی صحیح طرح صفائی جو نہ تھن وار صاف نہ ہوجن جی مانو مہینے میں کو یاد کرے یاد آئے تو کوئی شیمپو لگائے صاف کرے چھے مٹی دسی انہی جی کرے انہن جی وجوہات جی کرے وار صاف نہ تھا تھن پو ہی یا بیماری اتھلے تھی اواں انہی شے جو بھی خیال کیو اچھا ہانے زخم تھی چکان تا ہانے اواں کے کا شیمپو وغیرہ نہ لگایو پہری مکھے چیک اپ کرایو پو ہی ماں ہر شے اواں کے سدھا یہ ہومیوپیتھک میں انہی جو علاج تھی سکے تو اواں اچھی سوستا
0: ڈاکٹر صاحب اواں جو پیغام چاہوں اسا جے سامعین جلا
2: شاباش پروگرام جو ٹائم تھی ویو ہے ختم جکا کالوں ریسیو کرے سگا سی اسا کیو سی باقی جے کا رہ جی ویاں تے انہن سبنے چندا سی معذرت ٹائم ختم تھی ویو باقی اواں سگد سبھان کے لیے اچھی سگو تھا اواں جو پانجی جے کا کلینک ہی ہے حاجی عنایت ہومیوپیتھی کلینک اسٹیشن روڈ سکرن تے ودیک جکا بھی شے پوچھنی ہوجے اچھی سکو تھا معلومات وٹی سکو تھا پروگرام میں شامل نہ تھی آؤ تو کو پریشان نہ تھو اواں کلینک تے اچھی سکو تھا یا کا معلومات وٹھنی آ تو وٹھی سکو تھا کلینک تے اچھی سکو تھا اج کے پروگرام میں اساں جو جکو ٹاپک ہو فالج جے حوالے سا فالج جے حوالے سا اساں جو پروگرام میں ٹاپک ہو ان میں مجھے کوشش یہ رہی تو جکو بھی علم فالج جے حوالے سا موٹ ہو مصبی اواں جے سامو رکھی چھڈو تھن جی وجوہات کتھاں تھندو علاج کیں تھندو اساں علاج کیں کندا ہوں ہر شے اواں سامو رکھی سدی کھولے کا بھی ڈاکٹر پانجا راز نہ بدھائندن یا شے اواں سبنین کے ذہنن میں ہوندی کو بھی ڈاکٹر پانجی بیماری جو کیں علاج کندو چھا کندو کدیں بھی نتھو بدھائے تا یہ اساں کی خبر تواں کے چھا کندو تاں بدھی پر اساں ایف ایم تے ویندا ایوں تو اساں بھائی سچی ایمانداری اساں جکا شے اساں خبر ہوندی ا ان کے تاں سامو رکھی چھندا ایوں انہیں کے بھی پانچ ایمانداری سے رکھا ہوں تو یہ نہ تھے تو سبھانے کا گال اڑی ہوجائے تو ماں یار منہ تو یہ گال کون گئی ان کرے اساں پانچ پوری سوچ ہر شے کے اواں ساموں پروگرام میں رکھا ہوں یہ بیماری جی ہر شے کے بارے میں بدائیں اواں جو فرض ہے نا اساں اتری محنت کیوں پہ اترا شیوں اواں کے سمجھاؤں پہ کروں پہ اواں بھی پانچ علاج کرا اساں کا نکھ تھا کرا تو اساں کو اعتراض کون کو पर असें खुशी या थे थी तो असान जो प्रोग्राम बुधी कें बीमारी में उन जल्दी करे पांजी बीमारी जो इलाज कराए वरतो किथां भी करायो वो को मसलो को नहीं को पर करायो जरूर तो यह असान की खुशी थी तो असान जी गालियन ते कें अमल कयो अवां भी का बीमारी आ तकलीफ आ मर्ज आ है उन्हें जो इलाज करायो होम्योपैथिक इलाज करायो असान जो चवण यो ही होंदो तो होम्योपैथिक इलाज करायो उनकी वजह छा तो असान पान ही इन बीमारियन में का भी बीमारी असा भी इंसान हूँ को जिन कोन हूँ या को फरिश्ता कोन हूँ असा भी बीमार थन्दा हूँ तो असा पांची इन होम्योपैथिक दवाओं से ही पांजो इलाज कंदा आयो तो का भी बीमारी होंगी असा इन दवाओं वसीलन से पांजी बीमारी खत्म कर असा को वडे वडे डॉक्टर वट कोन बचंदा हूँ तो तवा के चो असा वट अचो असा वने के बे वट इहे ना है असा भी पांजी इहाई दवाओं खाए करे पांजी बीमारी जा इलाज कंदा आयो सामिन अवा हिकड़ी शे याद रख जो होम्योपैथिक इलाज में हिकड़ी मेन शे आए जेको अवां के जरूर करनी है वह है ते खुश रहनो आ दवा खाओ खुश रहो सोचो तो अला कंदो बस हाने मां तैयार आया पो समझो तो मां दवा दिया ना दिया तो मां घोड़े वांगो तैयार थी पौंदा तो अवां जो इत्मान पक्को आ ये कला ते यकीन पक्को आ दवा जितरी भी खराब थे या अवां के टाइम ते न मिले थी वेंदा न करे मूं वटि पेशेंट में ईंदा या साईं कज़ियो थी वियो मां न अची सघो को मसलो कोन थी सघंदो हुन पंहिंजे पाण खे पंहिंजे ईमान खे मज़बूत रखियो अलाह हुन खे हज़र ज़रूरु ॾींदो प्रोग्राम जो टाइम ख़तमु पे प्रोग्राम ताणी मूंखे ॾियो इजाज़त सदाई गॾु अलाह वाही अलाह निगेवान अॼु मां सलीम थी वियो
0: जीअं मूंसां गॾु हुआ सकरण जा मशहूरु ऐं मारूफ़ होम्योपैथिक डॉक्टर हारिश जावेद राजपूत साहबु डी एच एम एस सिंध आर एच एम पी पाकिस्तान होम्योपैथिक कंसल्टेंट फैमिली फिज़िशियन सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज नवाब शाह साहब वापसि आहिनि डॉक्टर साहबु माहिर अमराज नक कनगलो पुराणो नज़लो निछो चोड़नि जो सूर मथे जो सूर मादे जी अल्सर मादे जी जलन तिली जो वधणु जिगर जा मर्ज़ शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालिज खंघ टीबी हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाले जी पथरी जो बि बग़ैर ऑपरेशन जे इलाज कयो वञे थो गुर्दनि जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी ख़ारिश पुरड़ियूं ॿारनि में कद जो न वधणु मर्दनि तोड़े औरतनि में वज़न जो न वधणु इन्हनि सभिनीनि बीमारियुनि जो कामयाबु इलाज कयो वञे थो डॉक्टर साहबु रोज़ानो सुबुह 9 वॻे खां शाम 5 वॻे ताईं सकरण होम्योपैथिक क्लिनिक शेरवाणी कीरिया मैरापुर रोड 10 बाईपास सकरण में मरीज़नि जो इलाज कंदा आहिनि सॉरी डॉक्टर साहब जी क्लिनिक हाजी इनायत होम्योपैथिक क्लिनिक स्टेशन रोड सकरण में मरीज़नि जो इलाज कंदा आहिनि सामिन डॉक्टर साहब जी क्लिनिक हाणे शेरवाणी कीरिया त न आहे डॉक्टर साहबु शिफ्ट थी चुको आहे पर असांजी ज़बान जो हेड़े लाइ त थोरो ग़लती थी वेंदी आहे सामिन डॉक्टर साहब जी क्लिनिक हाजी इनायत होम्योपैथिक क्लिनिक स्टेशन रोड सकरण में आहे वक़्त जो अहसासु प्रोग्राम सिहत जो राज़ होम्योपैथिक साण जो बि वक़्तु पहुचे थो पंहिंजी पुॼाणी ते जॾहिं बि दुआ लाइ खणो पंहिंजे मेज़बान सलीम अहमद सरगण खे दुआउनि में ज़रूरु यादि रखिजो ज़िंदगी अगरि साथ ॾिनो ॿिए प्रोग्राम में हूंदसि अवां सां गॾु तेसीं मूंखे ॾींदा इजाज़त सदाई गॾु अला वाही अलन गहबान जेॾा पेर तेॾा ख़ैरो ख़ैर
4: हर दिन हर पहर जिंदगी की लहर जीएफएम 88 नेटवर्क सिंध की आवाज़